0: ओके जी, बैक टू बैक तकाल सिलसिला जारी। 2092-97-291-292 दिलारी गुरु नेक्स्ट कलर जी, अस्सलाम वालेकुम। जी जनाब, डेरा डेरा शुक्रिया और में शुक्र सा खबर कही थी किम से ना
1: समीर इकबाल लतम्बर फतेहान बांडा
0: स्तड़ाए माशे स्तड़ाए माशे तो प्रोग्राम के डेढ़ वेलकम हर कलाए रोशिद जी
1: जिंदाबाद जिंदाबाद वेलकम
0: सही प्रोग्राम सर और वे
1: प्रोग्राम देर खान का ये देर जबरदस्त प्रोग्राम दा
0: अच्छा खान कवि का ना
1: देर तो पर्दा
0: सही यो जहान मानना आई थैंक यू सो वेरी मच अच्छा किम से दिवस है लतमार दिवस है
1: लतमार लतमार फतेहान बांडा
0: अच्छा फतेहान बांडा था किम साइड था फतेहान बांडा लतमार के
1: डोमेल साइड था
0: अच्छा मंडवे साइड था डोमेल साइड था जिसे
1: जी जी
0: आखिरी इलाका था कदी नमक की भी आखिरी इलाका था
1: तो रदाम क्लब बॉर्डर था
0: अच्छा डोमेल सर है सही सही ओ दस दर तो है ना लतमार की चूडी मुनाई दी यो कदवा अच्छा द्वा दी कहना यो दे चनगोज डेम दा आई थिंक और बल्कि मेरा
1: लतम्बर डेम
0: अच्छा सरंगी दिन से वो पाकिस्तान के नाम
1: से जबरदस्त सड़ी वो बदी समले चकार वाला को इंशाल्लाह जी चकार बदे
0: तमो इनवाइट का मैं ना कहना मैंने वो स्टोवेल चो हम गोड़े कहना दास को नशे देर तला कहना शाह सईद का अला वक्त अखवा से अच्छा दारू तो वह कहना अच्छी सिफात कॉस्मेटिक चाहिए प्रोडक्ट दीदा पल्ला तमर की मिला विजय कहना मिला विजय दाबू तो टच हके और दाबू पछतन है हवा के दाबू पछतन है वकी वो प्रोग्राम की स्पेशल वीआईसी आया दाला तमर की मिला विजय का न मिला विजय खास करके स्प्रे में वसाला आयल में वसा ढेर इचारे वाले दवा प्रोडक्ट थी टोल इचारे वाले दी खुदा ढेर इचारे वाले दी सा
1: बिल्कुल बिल्कुल सही
0: जरूरत शयुन दी यूज इस्तेमाल है खम खा रिजल्ट है
1: इंशाल्लाह
0: सही नोर प्रोग्राम की सतह शामिल कही अब सर सर शामिल है जी
1: बोला तो प्रोग्राम
0: वालेकुम सलाम सनु मध्य हबीबल्ला हबीबल्ला तो हम इस तरफ ना डेढ़ डेढ़ सलूमुना में ओके जी वे राज भाई चलाए के ना तो सलूम कवि शाह
1: सलूम यो साल डेढ़ खुश तो प्रोग्राम डेढ़ खुश
0: वो सीखा और भी दिशा वो सीखा और भी दिशा अच्छा अच्छा अच्छा अच्छा सही सही बेबो सरंगे चाल हबीबल्ला तो यो शेर नुकू डलाई दाई बखवास छे के ना बिया
1: शेर डलाई का
0: हाँ सही सही वही छे खड़े खावरे दे प्रते प गुलाबुनो हेलो
1: जी जी जी
0: वही छे खड़े खावरे दे प्रते प गुलाबुनो खबर मका वा सनम खलक मड़की गिशा
1: जबरदस्त
0: सही रोजाना दे दोड़ यो जहान मनना है खुश होला रहता उसे ओके जी दे काल का वाले यो जहान मनना है जी दोस्तों सिफात का इसमें डे प्रोग्राम द खुला रास के जी जी जी वेलकम हर के लिए जी काल शामिल करेक्ट स्टूडियो फिट सेल नंबर मने 0927-291-292 दिलारी गुरु छिम सैनिक कलर सूखते जी अस्सलाम वालेकुम जी जनाब अस्सलाम वालेकुम दस गले गले पर मजार में मत रेगा हड़े खबरे खो आवाज कवले नशे वो बिल्कुल हकीकत है और ढेर हकीकत वाला शेर दशा सुकरु सर खबर कही थी किम से ना
2: जी डेंजर वजीर डुमेल ना
0: सही प्रोग्राम के डेढ़ वेलकम हर कल जी तो तस्तड़ी माशी वे सिफात कश्मीर पाकिस्तान की प्रोग्राम सर और भी प्रोग्राम दी खुशी जी अच्छा शे लगी जी कतु राज भाई चिदा डेरे खुशे दे अमन उल्फा टपे लगा वाली दी चलो काल वे कम दास है ना जी टपे दे खुशी शे भी तो वही राज भाई काल गाँव
2: टपे
0: लगा खबर की दास सब सारा सच हाल ला चाहगा खुशी
2: लागी
0: कह मो वाला शेरू ने जी दिया अच्छा लागी
2: बस
0: खुश लगे सही सही वही ची मीना मोहब्बत की दे वही ची मीना मोहब्बत दे ची सोख न मनी वही ची मगर सब यदा से ले वनो सरा सोख ची दर सगुरी पदरा नो स्तर गो जान वर्तलु गई कस पेला नो सरा ته ډیره ډیره مننه دې کال کول او په لږه ځله مود پروګرام ته کال کړه د صفات کاسمیټکس کې یو جهان مننه ته ته بیا ډیر دې ویلکم هر کله چې ریډیو من کرے کې ها او صفات کاسمیټکس دغه بالکل جی جی بھیا اچھا دینا ایر شو اکثر شیرو نے سڑی نہ ایری جی ہاں یقینی ڈھیر قدر کی جمدوئی قدر نہیں کہنا چکل انسان دی دنیا بیا رشتہ ڈھیر زیوت قدر کی جیسا
2: بالکل چې داسې د کناګل مناول ته ډلې
0: جی جی جی جی
2: چې دا ته لکه څه پسخته کې ځار لاسو کې اهلي حدید چرته ګیر کې یاران درته معلوم شي چې دا ته لکه څه پسخته کې ځار لاسو کې اهلي حدید چرته ګیر کې یاران در معلوم شي
0: ډیر شان ډیر شان صحیح دا یو جهان مننه د کال کولې جی چاته دعا سلام جی تھینک یو سو ویری مچ دی کال کا جہان مننا تھینک یو جی جی روت لال سے بات کاس میں پاکستان کے چھول اور دن کے تجھے تھینک یو سور اور دن کے دی کریک سور اور دن کے دی جی ویلکم ہر کلا استڑی ماس سے جی روت لال سے جی گرو نیکس کلر جی اور میسیجز ہاں بالکل جی دے میسیج چانس خوشم اور دن کو میسیجز بالکل وقت لیا کہی کہنا کو یو جہان منا میسج ملا مشا گرو یونیس کلر جی السلام علیکم
3: وعلیکم السلام راز بھائی کرنگی شاید
0: زبیل کو ٹھیک ٹھاک یا تو سے ٹھیک ہے روتا
3: بالکل ٹھیک ہے شکر الحمدللہ
0: جی دابو چوکر سا
3: دیرے مزدوری دی راز بھائی شکر انا نوزی دا ہے
0: چوکر سا خبر کئی دی
3: کن والا دس بجینا بات کال سکا غد سکا پروگرام ډېر غزل زار والا ډېر غي کې انتهي سختي وي سړي په زړه نه نوځي
0: څوک کوي غزل زار پروګرام څوک کوي
3: راز بھائی
0: اچھا راز بھائی کوي سرنګي کوي مطلب ډېر خندنای کوي شي کوي
3: نه ډېر غم جانې کوي ډېر غم جانې کوي چې څوک په زړه زخمي هغه په زړه کې نه نوځي زخمونه بږي کوي
0: صحیح نه دا در روانه شي چې څوک روزه خبرې کوي چې مشته پاته خو وي کنه صفات کاسمیٹکس فیملی چدائے کنا چاچی ہے شاہ صحیح دا یو جہان مننا چاچی خوشولا رتا اسے داتو سے دگا وڑکی ورونا میرا تو سے وڑکی ورونا یو شاہ
3: انا خدا ورونا مے بس ایو مر کی ناس لا ناس کی ملات نه دی وی دی
0: جی جی
3: ورونا مے
0: جی بالکل دغا دی
3: आवाज فون یہ کرو گرام سرم ډیر امینا دز خو ډیر کال ملا وانا شپ کی جنا
0: جی
3: او بس بیا خزا وای چې را ضرور ملا گیا دل شی کال ملا او کای چاته وای سولې ته کو کله ملا او شی کله نشی ملا
0: صحیح دی بس چی ګره دغا را ضرور دی کنا یا ورور ویتی یا یا ویرا ویتی یا کنا نو بالکل جی دا تست دغا کشلی پروڈکٹ رو وڑی دی کنا صفات کاسمیٹکس ولان دغه مخه استعمال کئ سا ډیره فائدہ بوتای نو ورسی
3: سندر افیر پریز دا
0: اچھا اوکے جی سندر بالکل سندر به چغه وشا
3: صحیح
0: اوکے جی چاچی دی کال کوله یو جهان منه خوشل رتا هوسه جی چاچی یو جهان مننا جی اوکے جی سمرہ مینوال دی کنا تو تھا جی نان بالکل صفات کاسمیٹکس دا پروگرام دا خلا راز کے جی خپل ٹپے سی دے اپ لے کہو جی بالکل دا ٹپے دی چاپ آواز دی جی آر جے آصف ہٹاک اور بالکل سی ور سرا کنا یو بل کا استے پتہ نشتا چدا بسو کوی دنیا وی تے راز کے کی وی ائی سی بالکل دا ٹپے رو سرا او ویسا ویل کے چاپی سوری چاچی ویل کنا چ گانا دا تپلے کا صحیح دا چاچی خپل ٹپے میں دا بریک دیشا

के अभी गंजे हो या गंजे हो रहे हो तो चिपा तेल के इस्तेमाल से बाल गिरना बंद हो जाएंगे, नए बाल उगना शुरू हो जाएंगे, बालों को गन्ना लंबा करता है, खारिश खुश्की सिकरी खत्म, मर्द औरत दोनों के लिए यकसा मुफीद है। हुज़ैफ़ा कंपनी शिफा तेल पिशावर बन्नू लक्की करक डीआई खान खैबर पख्तूनख्वा पिंडी इस्लामाबाद के अक्सर जनरल स्टोर और बेकरियों में दस्तियाब है। नवी दरिया शवी ददवा थोरो निशान वाला हुज़ैफ़ा कंपनी शिफा तेल चेसड़ाए वक्ति नए गंजाए नवी ओस ओस गंजे शवी भी याए दसर वेख्तान गुरजीगी نو اغا سڑائی چی سو رجی شفا تل پا خپل سر باندے مالش کی نو دادا بسر بو دوبارہ نوی وشتان پیدا شی شفا تل وشتان غرزول بندوی وشتان گن او اجد کوی دے سر خارش خشکی پینا پخا ہم ختم کوی زننا مردنا دوارو دپارا برابر پیدا مند مزید معلوماتو دپارا پدے نمبرو رابطہ کولے شی صفر 331 397 36 36

आला चरवाकू घडून इकडे द पाकिस्तान नायब वजीर आजम औदा बहरनू चर वजीर साकडार द हिफाजत चर वजीर ख्वाजा आसफ फील मार्शल सईद आसिम मुनीर पशमुल नूर आला चरवाकू घडून इकडे द तुर्किया और सऊदी अरब पा बहरनू चर वजीरानू पशमुल द हिफाजती चारो और चीफ ऑफ जनरल स्टाफ होम पागुंड की घडून इकडे नायब वजीर आजम औदा बहरनू चर वजीर साकडार और फील्ड मार्शल सईद आसिम मुनीर तुर्की ता रसीद लियो पागुंड की द पाकिस्तान तुर्किया और सऊदी अरब तरमंजा हिफाजती और सिक्योरिटी चारो बाने हमें मशवरे और सलाहगान शिव दी द त्रिमल्की गुंड की द मल्की दिफा अमनियत और दुर्वधु रपारा गौर शिव दे द्रेवाल मल्कनो पादी खबर इतफाक कर दी चेपा टेक्नोलॉजी मुश्तरका पैदावार और हिफाजती सनत के बाद यो बलसरा पाशरिकवालतों का कुटली इकदाम पुरतको खैबर पख्तूनख्वा की द शरम फार्मिंग पायलट मनसूबा पदरू जिलों की शामिल अकलेशा द खैबर पख्तूनख्वा हुकूमत पेड़ी खान बनू और लकी मरवत की द शरम द जींगा फार्मिंग यानी तेलाब की द मखसूसो यानी पातालाब की द खासो समंदरी फार्म की द जिंगू द जिंकियानो परवरिश और अफजाइश दफारा द पायलट मनसूबे शुरू कवल बांधी गौर कर दे द फिशरीज मुहकमे पर महदूद पैमाना बांधी द जिंका फार्मिंग द कारोबार दफारा योबल मॉडल पेश कर दे द कम लांदे जिबा पाडुम्बे मरहल की देखक सरा प जिंगा फार्मिंग मॉडल जुड़वल बांधी तजवीज बरकरे रिपोर्ट ज्यादा खड़ीदा ची जुनूबी जिलों की बासाविलिन वाटर इक्वा कल्चर यानी नमकीन उबो सरा द जरातो उबो हवाले सरा मुमकिन इलाके पर गुतकलीशी दी और ये खान बन ओल की मरवत की ददी हवाले से इम्कान हम ज्याद सरगंशी दी द जिंगा फार्मिंग पर द्वैम काल की करीबन द्री लका रूपये खालिश मुनाफा शिविदा द कुमच अंदाजा हम लगोली शिविदा रिपोर्ट तरमखा द वर्कूट पैमाने सरा द जिंगा फार्म जुड़वल बांधी बाद सलूर लका दनवीज रूपये बांधी पर लंबी शुरुआत की खर्चा राजी वाली दखल हिसाब सरा जुड़वल बांधी बाद पिंजल का नहनवीज रूपये खर्चा हम राजी जुनूब वजरिस्तान की द क्वाड कॉप्टर हमले शिविदा द यो खानदान सलोर तनान जख्मियान दी द जुनूबी वजरिस्तान पातुखला इलाके स्पिलीपान की मुबीना क्वाड कॉप्टर पजरिया माटरगोला गुर्जवली शिविदा कुमकिची द यो खानदान सलोर तनान जख्मियान शिविदी द पुलिस तरमखा द पीख रुस्तु प्लार और माशुमान जख्मियान शिविदी कमची फुरत गवानी डीचको अस्पताल उवाना तमुंतकिल करी शिविदी पुलिस द पीखी पखले कर दी और वैल दी दुम्बी मालूम रुस्तु क्वाड कॉप्टर पाजरिया बांधी माटरगोला गुर्जवली शिविदा द पीख रुस्तु नूर पुलिस अफसरान और नूर आला चारवागु बशमुल सिक्योरिटी फोर्स इलाकाई पाखपल वल्क की अगस्तदा और लकी मरवत जिले मुख्तलिफ इलाकों की ददो तनानो मुड़ी बरामद शिविदी कुमची दडज उलामला वजरी शिविदी पुलिस तरमखा द्वान पीखी मुख्तलिफ पुलिस तरमखा द्वान पीख पाड़ा रिपोर्ट दर्ज कर शिविदी और पलटने हम फैल शिविदी द पुलिस तरमखा डुम्बे मड़ी द सिटी ताणी हदूद की द खुरम पुलिस रेंज दी पास जंगलों की बरामद शिव दे द्वेम मड़ी द डाडीवाला हदूद की द मंगला रेंज दी द पुल लांदी मुंदी शिव दे द पुलिस वेनारा चिद्वाण वजल शिव तनानु उम्रुना सलीर चुना दीर शुकाल पोरी खोदली शिव दी पुलिस दानूर मालूम द परखपल लठुन अमलियात पहल खड़ी दी अवस प्रांतिकाउ द लोबो खबरुना इंग्लैंड पार्लार्स की लिबोली शिविटिस की इंग्लैंड लखवा पाकिस्तान ला यो सिलसिलो नवीनसरा मात वर्कले शिविदा पार्लार्स की लिबोली शिविटिस पासलोर में रोज बांधी इंग्लैंड पाखपल द्वेमिनिस की द्वसवातो रंजुनो मुकम्मल के दुरुस्तो पाकिस्तान ला दगड़ दपारा द्रेसव यो कम नवी रंजुनो हदफ वर्कले हो वलिबिया हम कामी टीम बैटिंग लाइन नाकाम शिविदी और पूरी टीम पासलो नवीनसरा आउट शिविदी तिरुस्तो पाकिस्तान दगा टेस्ट मैच बेदले दे पाकिस्तान लखवा सो चकिल दरगर्दगी कड़ेवा कम चिव नवी रंजुनो जुकड़े शान महसूस पगिस रंजुना झुकड़ी आजान वेद पक्ष पक रंजुना झुकड़ी इंग्लैंड युवा अशपालस का दलुस्तु पार्लार्स मैदान की पाकिस्तान खिलाफ पार्टिस मैच की द गटी शुरुआत शुरू करी दी दादी अलावा द पाकिस्तान लखवा मोहम्मद अब्बास द्वैनिंग की पिंज विकटी तरला सिकड़ी दी और मैच की पामजमी तो गवानी नहा विकटी तरला सिकड़ी दी तरायु खुदरे दाज द मैच द बैला तुरुस्तो शपक क्रिकेटरान पाकिस्तान इंग्लैंड ता उख्तेशी दी पाकुम के जैसा मयूब अरफात मिनहास हम शामिल ले बलखवा द पाकिस्तान लोकवाड़ी इमामुल हक वाली
سره د جالي انجری باندې سوالات هم مخ دراغلي دي. هم دغه چان د پاکستان انډر 19 ټیم لاهور نه نیخ پنه انګلند ته د لوبې دور لپاره روان شوې دي. کوم چې سلور ونډې میچونه هم لوبوي. یو ټیس په د سپتمبر 2 مینیټې نه 5 سپتمبر پورې د اروندل کاسل کرکټ ګراوند کې لوبول شي. دغه سان سلور میچونه باندې مشتمل یوت ونډې سیریز بعد د 9 سپتمبر نه 14 سپتمبر پورې لوبول شي. د ونډې سیریز لومبي میچ په اروندل، دویم با په ګلفورد، ولخري د میچونه با په ورمز لیګ کې لوبول شي. اوس یو نظر دا موسم پاړه دا محکمه موسمیاو تر مخه د خیبر پختونخوا په جنوبی برخو ٹانگ، کرک، دیخان، میرالی، میرانشاہ، رزمک، خیبر، ہنگو، بنو اور نورشو خواسمو کے دا حرارت درجہ 37 ڈگری سینٹی گریڈ اور ہوا کے درمیان تناسب 55% ریکارڈ پیش ہوئے دے. ہمدا گشان دا موسمیات محکمہ ترمخا دا خیبر پختونخوا پا شمالی برخو شانگلا، بیشام، کولے پالس، بٹگرام، تاکوٹ، غازی، کوستان اور نورشو خواسمو کے دا حرارت درجہ 26 ڈگری سینٹی گریڈ اور ہوا کے درمیان تناسب 2% ریکارڈ پیش ہوئے دے. دا موسمیات محکمہ ترمخا دا خیبر پختونخوا پا شمالی برخو کے بعد راتن کی سلیری شگنٹو پوری پاسمان دا خوری ہو رسترا دا باران امکان بھی. ہم دا گشان نردن ما خام شل میں ڈکم پاو بجی ڈبشی بھی اور سبا سہر پنزلس میں ڈکم پاشپک بجی با سی رو ہی. ہم دا اتر دی دا ما مہم نیوز اپ ڈیٹ جدا سور دو دا احمد زارنا دا نور خبرنو او معلومات را پارا امن ریڈیو نیٹورک سرو سے اس ورک احمد زار لیجی عزت دلوی اللہ پامان.